0: आदरणीय दर्शक वृंद नमस्कार, म नवीन हूँ। अनेक ज्ञान प्राप्त गुरुहरूले आफ्नो मातृभूमिलाई पावन बनाएकोमा दृढ नेपाली जनता धन्य महसुस गर्छन् र उहाँहरूका शिक्षालाई अमूल्य ठान्छन्। हामी प्राचीन गुरुहरूले सिकाउनु भएका महान उपदेशहरू पालना गर्न सकौँ।
1: Speed doesn't matter when it comes to friendship. The rabbit believes the crow is the wise wizard. They're on a fantasy quest.
0: ज्ञान का वचन कार्यक्रम में सामन प्राचीन हिंदू ग्रंथ उपनिषद हरूबाट संकलित अंश हरू मा स्वागत छ। हिन्दू धर्मलाई विश्वका सबैभन्दा पुराना जीवन्त धर्ममध्ये एक मानिन्छ, जसको उत्पत्ति भारतको प्राचीन वैदिक सभ्यतासम्म पुग्छ। सबैभन्दा पुरानो हिन्दू आध्यात्मिक ग्रन्थ ऋग्वेदको संकलन ईसापूर्व 1500 देखि 1200 को बीचमा भएको थियो। अन्य पवित्र हिन्दू धर्मग्रन्थहरूमा उपनिषद्हरू पनि पर्छन्। सम्पूर्ण वैदिक साहित्यमा उपनिषद्हरू हिन्दू धर्मको आध्यात्मिक केन्द्रमा रहेका अवधारणाहरूको गहन विवेचनका लागि प्रसिद्ध छन्। उपनिषद्हरूका शिक्षाहरू सामान्यतया गुरु र शिक्षाबीचको संवादका रूपमा प्रस्तुत गरिएका छन्। यीमध्ये धेरै संवादले आध्यात्मिक साधकको परम आन्तरिक सत्यसम्म पुग्ने मार्गको विस्तृत वर्णन गर्छन्। यी चर्चामा सामान्यतया उच्चतर आत्मा वा जीवात्माका रूपमा परिभाषित आत्मन र परम सत्यका प्रतीक परमात्मा ब्रह्म जस्ता अवधारणा समावेश छन्। आत्मा र परमात्माको एकत्व पनि वैदिक शिक्षाको मूल तत्त्व हो, जसले समस्त जीवनको एकता र सत्यको अपरिवर्तनशील स्वरूप बारे थप चर्चा गर्छ।
2: Supreme Master TV Max. Maximize nearly limitless blessings everywhere. The new version of Supreme Master TV Max channels immeasurable blessings from the supreme grace of God. How to best utilize this free of charge tool? Easy. Play it on as many devices as possible.
3: Buy more, no use the telephones, old tablets, anything, the more the better. Spread it anywhere, in your garage, in your garden, in your car, on your bus, at your work, quietly of course, everywhere. The more the better, because right now the blessing power is spread out so incredibly, almost like limitless. So you make use of that in order to strengthen the positive power in this world to help me to save it, okay? Save people.
2: Go to suprememastertv.com/max. Click the button that is for your device. One is for PC or Android phone or tablet. The other is for Apple iOS phone or tablet and any other device. Under that, you can click on the plus screens buttons for Max. Each Max screen has a nearly infinite number of screens behind it. 1 plus 119,200 Max. Watch one big screen of Supreme Master TV with a thin line of 119,200 screens of Max around it, along with additional smaller screens. The most powerful daily prayer can be viewed similarly, with even more Max screens surrounding it. Combo. See Supreme Master TV alongside three or more smaller screens of Max. Enjoy our TV and the immense blessing at the same time. The download button downloads a video or audio file of the most powerful daily prayer to your device to keep the positive energy flowing without an internet connection. Please tell all you know, all others, so this can help the whole world to be saved. Print out a Supreme Master TV Max card to distribute wherever you go, for example, if it is safe for you.
3: That kind of concentrated, huge, incredible energy will bless your home, bless your environment, your village, your town, or your city. And if many people do that, to bless your country, bless the world. Then our world will have less disasters, less war, more happiness, more intelligence, and more abundant blessings in our life. Just try it and you'll see the miracles that will happen.
2: Please visit suprememastertv.com/max, youtube.com/@folia999/streams, or youtube.com/@suprememastertvlive/streams.
0: आज मैक्स मुलर द्वारा अनुदित द उपनिषद पुस्तकबाट छान्दोग्य उपनिषद को दोस्रो प्रपाठक का पहिलो देखि नवौं खण्ड सम्मका संकलित अंश प्रस्तुत गर्न पाउनु सम्मानको कुरा हो। यस ग्रन्थले सामवेदका पवित्र गानका साथै शुभता, सूर्य, पाँच लोक, इन्द्रिय अनि यावत विषयसँग सम्बन्धित बहुआयामिक अवधारणाको विवेचना, ईश्वरसँग सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा सामनका विविध पक्षमा ध्यान गर्न प्रोत्साहित गरिएको छ। छान्दोग्य उपनिषद दोस्रो प्रपाठक पहिलो खण्ड। सम्पूर्ण सामनमा ध्यान गर्नु शुभ हो र कुनै कुरा शुभ हुँदा मानिसहरू त्यसलाई सामन भन्छन्। शुभ नभए त्यो सामन होइन। त्यसैले उनीहरू भन्छन्, ऊ सामनका साथ अर्थात् उचित ढङ्गले उहाँ कहाँ गयो, या ऊ सामन बिना अर्थात् अनुचित ढङ्गले उहाँ कहाँ गयो। कुनै कुरा शुभ हुँदा उनीहरू यो पनि भन्छन्, साँच्चै यो हाम्रा लागि सामन अर्थात् शुभ छ, र शुभ नहुँदा साँच्चै त्यो हाम्रा लागि सामन अर्थात् शुभ छैन। यो जानेर सामनलाई शुभ मानी ध्यान गर्ने व्यक्ति समक्ष सबै सद्गुण शीघ्र आउँछन्, निश्चय नै ती उसका आफ्नै हुन्छन्। दोस्रो खण्ड। मनुष्यले पाँच लोकका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार पृथ्वी हो, प्रस्ताव अग्नि, उद्गीत आकाश, प्रतिहार सूर्य र निधन स्वर्ग हो। यो आरोही क्रम हो। अवरोही क्रममा हिंकार स्वर्ग हो, प्रस्ताव सूर्य, उद्गीत आकाश, प्रतिहार अग्नि र निधन पृथ्वी हो। यो जानेर पाँच लोकका रूपमा पञ्चविध सामन ध्यान गर्ने व्यक्तिका लागि आरोही र अवरोही क्रमका लोकहरू उपलब्ध हुन्छन्। तेस्रो खण्ड। मनुष्यले वर्षाका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार वर्षा ल्याउने वायु हो, बादल आयो प्रस्ताव हो, वर्षा हुन्छ उद्गीत हो, बिजुली चम्कन्छ गर्जन हुन्छ प्रतिहार हो, वर्षा रोकिन्छ निधन हो। यो जानेर वर्षाका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि वर्षा हुन्छ र उसले अरूका लागि पनि वर्षा ल्याउँछ। चौथो खण्ड। मनुष्यले सम्पूर्ण जलमा पञ्चविध सामनमा ध्यान गरोस्। बादल जम्मा हुँदा त्यो हिंकार हो, वर्षा हुँदा त्यो प्रस्ताव हो, पूर्वतिर बग्ने जल उद्गीत हो, पश्चिमतिर बग्ने जल प्रतिहार हो, समुद्र निधन हो। यो जानेर सम्पूर्ण जलका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्ति पानीमा मर्दैन, बरु ऊ जलले समृद्ध हुन्छ। पाँचौं खण्ड। मनुष्यले ऋतुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार वसन्त हो, प्रस्ताव ग्रीष्म अर्थात् जो आदिको कटनीको समय, उद्गीत वर्षा ऋतु, प्रतिहार शरद र निधन शिशिर हो। यो जानेर ऋतुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि ऋतुहरू अनुकूल हुन्छन्, अझ ऊ सधैँ उचित समयमा सफल हुन्छ। छैठौं खण्ड। मनुष्यले पशुहरूमा पञ्चविध सामानमा ध्यान गरोस्। हिंकार बाख्राहरू हुन्, प्रस्ताव भेडाहरू, उद्गीत गाईहरू, प्रतिहार घोडाहरू र निधन मनुष्य हो। यो जानेर पशुहरूका रूपमा पञ्चविध सामानमा ध्यान गर्ने व्यक्तिका लागि पशुहरू उपलब्ध हुन्छन्, अझ ऊ पशुहरूले समृद्ध हुन्छ। सातौं खण्ड। मनुष्यले महान भन्दा पनि महान पञ्चविध सामानलाई प्राण अर्थात् इन्द्रियहरूका रूपमा ध्यान गरोस्। हिंकार गन्ध अर्थात् नाक हो, प्रस्ताव वाणी अर्थात् जिब्रो, उद्गीत दृष्टि अर्थात् आँखा, प्रतिहार श्रवण अर्थात् कान र निधन मन हो। यी एक अर्का भन्दा क्रमशः महान छन्। यो जानेर महान भन्दा पनि महान पञ्चविध सामानलाई प्राण अर्थात् इन्द्रियहरूका रूपमा ध्यान गर्ने व्यक्तिले महान भन्दा पनि महान वस्तुहरू प्राप्त गर्छ, अझ उसले त्यस्ता लोकहरू जित्छ। आठौं खण्ड। अब सप्तविध सामानबारे। मनुष्यले वाणीमा सप्तविध सामानमा ध्यान गरोस्। वाणीमा आउने हुङ अक्षर हिंकार हो, प्र प्रस्ताव, आ आदि अर्थात् प्रथम ओम हो, उद उद्गीत, प्र प्रतिहार, उप उपद्रव र नि निधन हो। यो जानेर वाणीमा सप्तविध सामानमा ध्यान गर्ने व्यक्तिलाई वाणीले आफ्नै सार रूपी दूध प्रदान गर्छ। ऊ अन्नले समृद्ध र अन्न खान समर्थ हुन्छ।
4: The most powerful daily prayer for any time and before meditation, which is the order from God and Supreme Master Ching Hai, shares with us by His blessed grace.
5: We humbly worship, praise, thank, obey, and love God Almighty, the Most High, the Greatest, for world vegan, world peace, and our soul liberation. We thank, love, praise the only Son of God, who is the ultimate Master, for our salvation. We follow the teaching of all the saints and sages. We thank, love, and praise them, who are the representatives of God, for our spiritual elevation.

0: आदरणीय दर्शक वृंद, नमस्कार। मैं नवीन हूँ। अनेक ज्ञान प्राप्त गुरुहरूले आफ्नो मातृभूमिलाई पावन बनाएकोमा दृढ़ नेपाली जनता धन्य महसुस गर्छन् र उहाँहरूका शिक्षालाई अमूल्य ठान्छन्। हामी प्राचीन गुरुहरूले सिकाउनु भएका महान उपदेशहरू पालना गर्न सकौँ।
1: Speed doesn't matter when it comes to friendship. The rabbit believes the crow is the wise wizard. They're on a fantasy quest.
0: ज्ञान का वचन कार्यक्रम में सामन प्राचीन हिंदू ग्रंथ उपनिषद हरूबाट संकलित अंश हरू मा स्वागत छ। हिन्दू धर्मलाई विश्वका सबैभन्दा पुराना जीवन्त धर्ममध्ये एक मानिन्छ, जसको उत्पत्ति भारतको प्राचीन वैदिक सभ्यतासम्म पुग्छ। सबैभन्दा पुरानो हिन्दू आध्यात्मिक ग्रन्थ ऋग्वेदको संकलन ईसापूर्व 1500 देखि 1200 को बीचमा भएको थियो। अन्य पवित्र हिन्दू धर्मग्रन्थहरूमा उपनिषद्हरू पनि पर्छन्। सम्पूर्ण वैदिक साहित्यमा उपनिषद्हरू हिन्दू धर्मको आध्यात्मिक केन्द्रमा रहेका अवधारणाहरूको गहन विवेचनका लागि प्रसिद्ध छन्। उपनिषद्हरूका शिक्षाहरू सामान्यतया गुरु र शिक्षाबीचको संवादका रूपमा प्रस्तुत गरिएका छन्। यीमध्ये धेरै संवादले आध्यात्मिक साधकको परम आन्तरिक सत्यसम्म पुग्ने मार्गको विस्तृत वर्णन गर्छन्। यी चर्चामा सामान्यतया उच्चतर आत्मा वा जीवात्माका रूपमा परिभाषित आत्मन र परम सत्यका

0: ताव सूर्य, उद्गीत आकाश, प्रतिहार अग्नि, रनिधन पृथ्वी हो। यो जानेर पांच लोक का रूप में पंचविध सामन ध्यान करने व्यक्ति का लागी आरोही र अवरोही क्रम का लोकहरू उपलब्ध हुन्छन्। तेस्रो खण्ड, मनुष्यले वर्षा का रूप में पंचविध सामन में ध्यान गरोस्। हिंकार वर्षा ल्याउने वायु हो, बादल आयो प्रस्ताव हो, वर्षा हुन्छ उद्गीत हो, बिजुली चमकन्छ गर्जन हुन्छ प्रतिहार हो, वर्षा रोकिन्छ निधन हो। यो जानेर वर्षा का रूप में पंचविध सामन में ध्यान करने व्यक्ति का लागि वर्षा हुन्छ र उसले अरू का लागि पनि वर्षा ल्याउँछ। चौथो खण्ड, मनुष्यले सम्पूर्ण जलमा पञ्चविध सामनमा ध्यान गरोस्। बादल जम्मा हुँदा त्यो हिंकार हो, वर्षा हुँदा त्यो प्रस्ताव हो, पूर्वतिर बग्ने जल उद्गीत हो, पश्चिमतिर बग्ने जल प्रतिहार हो, समुद्र निधन हो। यो जानेर सम्पूर्ण जलका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्ति पानीमा मर्दैन, बरु ऊ जलले समृद्ध हुन्छ। पाँचौं खण्ड, मनुष्यले ऋतुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार वसन्त हो, प्रस्ताव ग्रीष्म अर्थात् जो आदिको कटनीको समय, उद्गीत वर्षा ऋतु, प्रतिहार शरद र निधन शिशिर हो। यो जानेर ऋतुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि ऋतुहरू अनुकूल हुन्छन्, अझ ऊ सधैँ उचित समयमा सफल हुन्छ। छैठौँ खण्ड, मनुष्यले पशुहरूमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार बाख्राहरू हुन्, प्रस्ताव भेडाहरू, उद्गीत गाईहरू, प्रतिहार घोडाहरू र निधन मनुष्य हो। यो जानेर पशुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि पशुहरू उपलब्ध हुन्छन्, अझ ऊ पशुहरूले समृद्ध हुन्छ। सातौं खण्ड, मनुष्यले महान भन्दा पनि महान पञ्चविध सामनलाई प्राण अर्थात् इन्द्रियहरूका रूपमा ध्यान गरोस्। हिंकार गन्ध अर्थात् नाक हो, प्रस्ताव वाणी अर्थात जिब्रो, उद्गीत दृष्टि अर्थात आँखा, प्रतिहार श्रवण अर्थात कान र निधन मन हो। यी एक अर्का भन्दा क्रमशः महान छन्। यो जानेर महान भन्दा पनि महान पञ्चविध सामनलाई प्राण अर्थात इन्द्रियहरूका रूपमा ध्यान गर्ने व्यक्तिले महान भन्दा पनि महान वस्तुहरू प्राप्त गर्छ, अझ उसले त्यस्ता लोकहरू जित्छ। आठौं खण्ड, अब सप्तविध सामन बारे, मनुष्यले वाणीमा सप्तविध सामनमा ध्यान गरोस्। वाणीमा आउने हुङ अक्षर हिंकार हो, प्र प्रस्ताव, आ आदि अर्थात प्रथम ओम हो, उद उद्गीत, प्र प्रतिहार, उप उपद्रव रन्नी निधन हो। यो जानेर वाणीमा सप्तविध सामनमा ध्यान गर्ने व्यक्तिलाई वाणीले आफ्नै सार रूपी दूध प्रदान गर्छ। ऊ अन्नले समृद्ध र अन्न खान समर्थ हुन्छ।
1: The most powerful daily prayer for any time and before meditation, which is the order from God, and Supreme Master Ching Hai shares with us by His blessed grace.
2: We humbly worship, praise, thank, obey, and love God Almighty, the Most High, the Greatest, for world vegan, world peace, and our soul liberation. We thank, love, praise the only Son of God, who is the ultimate Master, for our salvation. We follow the teaching of all the saints and sages. We thank, love, and praise them who are the representatives of God for our spiritual elevation.

0: आदरणीय दर्शक वृंद, नमस्कार। म नवीन हूँ। अनेक ज्ञान प्राप्त गुरुहरूले आफ्नो मातृभूमिलाई पावन बनाएकोमा दृढ नेपाली जनता धन्य महसुस गर्छन् र उहाँहरूका शिक्षालाई अमूल्य ठान्छन्। हामी प्राचीन गुरुहरूले सिकाउनु भएका महान उपदेशहरू पालना गर्न सकौँ।
1: Speed doesn't matter when it comes to friendship. The rabbit believes the crow is the wise wizard. They're on a fantasy quest.
0: ज्ञान का वचन कार्यक्रममा सामन प्राचीन हिन्दू ग्रन्थ उपनिषद्हरूबाट संकलित अंशहरू मा स्वागत छ। हिन्दू धर्मलाई विश्वका सबैभन्दा पुराना जीवन्त धर्ममध्ये एक मानिन्छ, जसको उत्पत्ति भारतको प्राचीन वैदिक सभ्यतासम्म पुग्छ। सबैभन्दा पुरानो हिन्दू आध्यात्मिक ग्रन्थ ऋग्वेदको संकलन ईसा पूर्व 1500 देखि 1200 को बीचमा भएको थियो। अन्य पवित्र हिन्दू धर्मग्रन्थहरूमा उपनिषद्हरू पनि पर्छन्। सम्पूर्ण वैदिक साहित्यमा उपनिषद्हरू हिन्दू धर्मको आध्यात्मिक केन्द्रमा रहेका अवधारणाहरूको गहन विवेचनका लागि प्रसिद्ध छन्। उपनिषद्हरूका शिक्षाहरू सामान्यतया गुरु र शिक्षाबीचको संवादका रूपमा प्रस्तुत गरिएका छन्। यी मध्ये धेरै संवादले आध्यात्मिक साधकको परम आन्तरिक सत्यसम्म पुग्ने मार्गको विस्तृत वर्णन गर्छन्। यी चर्चामा सामान्यतया उच्चतर आत्मा वा जीवात्माका रूपमा परिभाषित आत्मन र परम सत्यका प्रतीक परमात्मा ब्रह्म जस्ता अवधारणा समावेश छन्। आत्मा र परमात्माको एकत्व पनि वैदिक शिक्षाको मूल तत्व हो, जसले समस्त जीवनको एकता र सत्यको अपरिवर्तनशील स्वरूप बारे थप चर्चा गर्छ।
2: Supreme Master TV Max. Maximize nearly limitless blessings everywhere. The new version of Supreme Master TV Max channels immeasurable blessings from the supreme grace of God. How to best utilize this free of charge tool? Easy. Play it on as many devices as possible.
3: Buy more, no use telephones, old telephones, old tablets, anything. The more the better. Spread it anywhere, in your garage, in your garden, in your car, on your bus, at your work, quietly of course. Everywhere. The more the better, because right now the blessing power is spread out so incredibly, almost like limitless. So you make use of that in order to strengthen the positive power in this world to help me to save it, okay? Save people.
2: Go to suprememastertv.com/max. Click the button that is for your device. One is for PC or Android phone or tablet. The other is for Apple iOS phone or tablet and any other device. Under that, you can click on the plus screens buttons for Max. Each Max screen has a nearly infinite number of screens behind it. 1 plus 119,200 Max. Watch one big screen of Supreme Master TV with a thin line of 119,200 screens of Max around it, along with additional smaller screens. The most powerful daily prayer can be viewed similarly, with even more Max screens surrounding it. Combo. See Supreme Master TV alongside three or more smaller screens of Max. Enjoy our TV and the immense blessing at the same time. The download button downloads a video or audio file of the most powerful daily prayer to your device to keep the positive energy flowing without an internet connection. Please tell all you know, all others, so this can help the whole world to be saved. Print out a Supreme Master TV Max card to distribute wherever you go, for example, if it is safe for you.
3: That kind of concentrated, huge, incredible energy will bless your home, bless your environment, your village, your town, or your city, And if many people do that, to bless your country, bless the world. Then our world will have less disasters, less war, more happiness, more intelligence, and more abundant blessings in our life. Just try it and you'll see the miracles that will happen.
2: Please visit suprememastertv.com/max, youtube.com/@folia999/streams, or youtube.com/@suprememastertv live/streams.
0: आज मैक्स मुलर द्वारा अनुदित द उपनिषद पुस्तकबाट छान्दोग्य उपनिषद को दोस्रो प्रपाठकका पहिलोदेखि नवौं खण्डसम्मका संकलित अंश प्रस्तुत गर्न पाउनु सम्मानको कुरा हो। यस ग्रन्थले सामवेदका पवित्र गानका साथै शुभता, सूर्य, पाँच लोक, इन्द्रिय अनि यावत विषयसँग सम्बन्धित बहुआयामिक अवधारणाको विवेचना, ईश्वरसँग सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा सामनका विविध पक्षमा ध्यान गर्न प्रोत्साहित गरिएको छ। छान्दोग्य उपनिषद दोस्रो प्रपाठक पहिलो खण्ड। सम्पूर्ण सामनमा ध्यान गर्नु शुभ हो र कुनै कुरा शुभ हुँदा मानिसहरू त्यसलाई सामन भन्छन्। शुभ नभए त्यो सामन होइन। त्यसैले उनीहरू भन्छन्, ऊ सामनका साथ अर्थात् उचित ढङ्गले उहाँ कहाँ गयो, या ऊ सामन बिना अर्थात् अनुचित ढङ्गले उहाँ कहाँ गयो। कुनै कुरा शुभ हुँदा उनीहरू यो पनि भन्छन्, साँच्चै यो हाम्रा लागि सामन अर्थात् शुभ छ, र शुभ नहुँदा साँच्चै त्यो हाम्रा लागि सामन अर्थात् शुभ छैन। यो जानेर सामनलाई शुभ मानी ध्यान गर्ने व्यक्ति समक्ष सबै सद्गुण शीघ्र आउँछन्, निश्चय नै ती उसका आफ्नै हुन्छन्। दोस्रो खण्ड। मनुष्यले पाँच लोकका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार पृथ्वी हो, प्रस्ताव अग्नि, उद्गीत आकाश, प्रतिहार सूर्य र निधन स्वर्ग हो। यो आरोही क्रम हो। अवरोही क्रममा हिंकार स्वर्ग हो, प्रस्ताव सूर्य, उद्गीत आकाश, प्रतिहार अग्नि र निधन पृथ्वी हो। यो जानेर पाँच लोकका रूपमा पञ्चविध सामन ध्यान गर्ने व्यक्तिका लागि आरोही र अवरोही क्रमका लोकहरू उपलब्ध हुन्छन्। तेस्रो खण्ड। मनुष्यले वर्षाका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार वर्षा ल्याउने वायु हो, बादल आयो प्रस्ताव हो, वर्षा हुन्छ उद्गीत हो, बिजुली चम्कन्छ गर्जन हुन्छ प्रतिहार हो, वर्षा रोकिन्छ निधन हो। यो जानेर वर्षाका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि वर्षा हुन्छ र उसले अरूका लागि पनि वर्षा ल्याउँछ। चौथो खण्ड। मनुष्यले सम्पूर्ण जलमा पञ्चविध सामनमा ध्यान गरोस्। बादल जम्मा हुँदा त्यो हिंकार हो, वर्षा हुँदा त्यो प्रस्ताव हो, पूर्वतिर बग्ने जल उद्गीत हो, पश्चिमतिर बग्ने जल प्रतिहार हो, समुद्र निधन हो। यो जानेर सम्पूर्ण जलका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्ति पानीमा मर्दैन, बरु ऊ जलले समृद्ध हुन्छ। पाँचौं खण्ड। मनुष्यले ऋतुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार वसन्त हो, प्रस्ताव ग्रीष्म अर्थात् जो आदिको कटनीको समय, उद्गीत वर्षा ऋतु, प्रतिहार शरद र निधन शिशिर हो। यो जानेर ऋतुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि ऋतुहरू अनुकूल हुन्छन्, अझ ऊ सधैँ उचित समयमा सफल हुन्छ। छैठौं खण्ड। मनुष्यले पशुहरूमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार बाख्राहरू हुन्, प्रस्ताव भेडाहरू, उद्गीत गाईहरू, प्रतिहार घोडाहरू र निधन मनुष्य हो। यो जानेर पशुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि पशुहरू उपलब्ध हुन्छन्, अझ ऊ पशुहरूले समृद्ध हुन्छ। सातौं खण्ड। मनुष्यले महान भन्दा पनि महान पञ्चविध सामनलाई प्राण अर्थात् इन्द्रियहरूका रूपमा ध्यान गरोस्। हिंकार गन्ध अर्थात् नाक हो, प्रस्ताव वाणी अर्थात् जिब्रो, उद्गीत दृष्टि अर्थात् आँखा, प्रतिहार श्रवण अर्थात् कान र निधन मन हो। यी एक अर्का भन्दा क्रमशः महान छन्। यो जानेर महान भन्दा पनि महान पञ्चविध सामनलाई प्राण अर्थात् इन्द्रियहरूका रूपमा ध्यान गर्ने व्यक्तिले महान भन्दा पनि महान वस्तुहरू प्राप्त गर्छ, अझ उसले त्यस्ता लोकहरू जित्छ। आठौं खण्ड। अब सप्तविध सामन बारे। मनुष्यले वाणीमा सप्तविध सामनमा ध्यान गरोस्। वाणीमा आउने हुङ अक्षर हिंकार हो, प्र प्रस्ताव, आ आदि अर्थात् प्रथम ओम हो, उद उद्गीत, प्र प्रतिहार, उप उपद्रव र नि निधन हो। यो जानेर वाणीमा सप्तविध सामनमा ध्यान गर्ने व्यक्तिलाई वाणीले आफ्नै सार रूपी दूध प्रदान गर्छ। ऊ अन्नले समृद्ध र अन्न खान समर्थ हुन्छ।
4: The most powerful daily prayer for any time and before meditation, which is the order from God and Supreme Master Ching Hai, shares with us by His blessed grace.
5: We humbly worship, praise, thank, obey and love God Almighty, the Most High, the Greatest, for world vegan, world peace, and our soul liberation. We thank, love, praise the only Son of God, who is the ultimate Master, for our salvation. We follow the teaching of all the saints and sages. We thank, love, and praise them, who are the representatives of God, for our spiritual elevation.

0: आदरणीय दर्शक वृंद, नमस्कार। म नवीन हूँ। अनेक ज्ञान प्राप्त गुरुहरूले आफ्नो मातृभूमिलाई पावन बनाएकोमा दृढ नेपाली जनता धन्य महसुस गर्छन् र उहाँहरूका शिक्षालाई अमूल्य ठान्छन्। हामी प्राचीन गुरुहरूले सिकाउनु भएका महान उपदेशहरू पालना गर्न सकौँ।
1: Speed doesn't matter when it comes to friendship. The rabbit believes the crow is the wise wizard. They're on a fantasy quest.
0: ज्ञान का वचन कार्यक्रममा सामन प्राचीन हिन्दू ग्रन्थ उपनिषद्हरूबाट संकलित अंशहरू मा स्वागत छ। हिन्दू धर्मलाई विश्वका सबैभन्दा पुराना जीवन्त धर्ममध्ये एक मानिन्छ, जसको उत्पत्ति भारतको प्राचीन वैदिक सभ्यतासम्म पुग्छ। सबैभन्दा पुरानो हिन्दू आध्यात्मिक ग्रन्थ ऋग्वेदको संकलन ईसापूर्व 1500 देखि 1200 को बीचमा भएको थियो। अन्य पवित्र हिन्दू धर्मग्रन्थहरूमा उपनिषद्हरू पनि पर्छन्। सम्पूर्ण वैदिक साहित्यमा उपनिषद्हरू हिन्दू धर्मको आध्यात्मिक केन्द्रमा रहेका अवधारणाहरूको गहन विवेचनका लागि प्रसिद्ध छन्। उपनिषद्हरूका शिक्षाहरू सामान्यतया गुरु र शिक्षाबीचको संवादका रूपमा प्रस्तुत गरिएका छन्। यीमध्ये धेरै संवादले आध्यात्मिक साधकको परम आन्तरिक सत्यसम्म पुग्ने मार्गको विस्तृत वर्णन गर्छन्। यी चर्चामा सामान्यतया उच्चतर आत्मा वा जीवात्माका रूपमा परिभाषित आत्मन र परम सत्यका प्रतीक परमात्मा ब्रह्म जस्ता अवधारणा समावेश छन्। आत्मा र परमात्माको एकत्व पनि वैदिक शिक्षाको मूल तत्त्व हो, जसले समस्त जीवनको एकता र सत्यको अपरिवर्तनशील स्वरूप बारे थप चर्चा गर्छ।
2: Supreme Master TV Max. Maximize nearly limitless blessings everywhere. The new version of Supreme Master TV Max channels immeasurable blessings from the supreme grace of God. How to best utilize this free of charge tool? Easy. Play it on as many devices as possible.
3: Buy more, no use the telephones, old tablets, anything, the more the better. Spread it anywhere, in your garage, in your garden, in your car, on your bus, at your work, quietly of course, everywhere. The more the better, because right now the blessing power is spread out so incredibly, almost like limitless. So you make use of that in order to strengthen the positive power in this world, to help me to save it, okay? Save people.
2: Go to suprememastertv.com/max. Click the button that is for your device. One is for PC or Android phone or tablet. The other is for Apple iOS phone or tablet and any other device. Under that, you can click on the plus screens buttons for Max. Each Max screen has a nearly infinite number of screens behind it. 1+119,200 Max. Watch one big screen of Supreme Master TV with a thin line of 119,200 screens of Max around it, along with additional smaller screens. The most powerful daily prayer can be viewed similarly, with even more Max screens surrounding it. Combo. See Supreme Master TV alongside three or more smaller screens of Max. Enjoy our TV and the immense blessing at the same time. The download button downloads a video or audio file of the most powerful daily prayer to your device to keep the positive energy flowing without an internet connection. Please tell all you know, all others, so this can help the whole world to be saved. Print out a Supreme Master TV Max card to distribute wherever you go, for example, if it is safe for you.
3: That kind of concentrated, huge, incredible energy will bless your home, bless your environment, your village, your town, or your city. And if many people do that, to bless your country, bless the world. Then our world will have less disasters, less war, more happiness, more intelligence, and more abundant blessings in our life. Just try it and you'll see the miracles that will happen.
2: Please visit suprememastertv.com/max, youtube.com/@folia999/streams, or youtube.com/@suprememastertv live/streams.
0: आज मैक्स मुलर द्वारा अनुदित द उपनिषद पुस्तकबाट छान्दोग्य उपनिषद को दोस्रो प्रपाठक का पहिलो देखि नवौं खण्ड सम्मका संकलित अंश प्रस्तुत गर्न पाउनु सम्मानको कुरा हो। यस ग्रन्थले सामवेद का पवित्र गान का साथै शुभता, सूर्य, पाँच लोक, इन्द्रिय अनि यावत विषयसँग सम्बन्धित बहुआयामिक अवधारणाको विवेचना, ईश्वरसँग सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा सामनका विविध पक्षमा ध्यान गर्न प्रोत्साहित गरिएको छ। छान्दोग्य उपनिषद दोस्रो प्रपाठक पहिलो खण्ड। सम्पूर्ण सामनमा ध्यान गर्नु शुभ हो र कुनै कुरा शुभ हुँदा मानिसहरू त्यसलाई सामन भन्छन्। शुभ नभए त्यो सामन होइन। त्यसैले उनीहरू भन्छन्, ऊ सामनका साथ अर्थात् उचित ढङ्गले उहाँ कहाँ गयो, या ऊ सामन बिना अर्थात् अनुचित ढङ्गले उहाँ कहाँ गयो। कुनै कुरा शुभ हुँदा उनीहरू यो पनि भन्छन्, साँच्चै यो हाम्रा लागि सामन अर्थात् शुभ छ, र शुभ नहुँदा साँच्चै त्यो हाम्रा लागि सामन अर्थात् शुभ छैन। यो जानेर सामनलाई शुभ मानि ध्यान गर्ने व्यक्ति समक्ष सबै सद्गुण शीघ्र आउँछन्, निश्चय नै ती उसका आफ्नै हुन्छन्। दोस्रो खण्ड। मनुष्यले पाँच लोकका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार पृथ्वी हो, प्रस्ताव अग्नि, उद्गीत आकाश, प्रतिहार सूर्य र निधन स्वर्ग हो। यो आरोही क्रम हो। अवरोही क्रममा हिंकार स्वर्ग हो, प्रस्ताव सूर्य, उद्गीत आकाश, प्रतिहार अग्नि र निधन पृथ्वी हो। यो जानेर पाँच लोकका रूपमा पञ्चविध सामन ध्यान गर्ने व्यक्तिका लागि आरोही र अवरोही क्रमका लोकहरू उपलब्ध हुन्छन्। तेस्रो खण्ड। मनुष्यले वर्षाका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार वर्षा ल्याउने वायु हो, बादल आयो प्रस्ताव हो, वर्षा हुन्छ उद्गीत हो, बिजुली चम्कन्छ गर्जन हुन्छ प्रतिहार हो, वर्षा रोकिन्छ निधन हो। यो जानेर वर्षाका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि वर्षा हुन्छ र उसले अरूका लागि पनि वर्षा ल्याउँछ। चौथो खण्ड। मनुष्यले सम्पूर्ण जलमा पञ्चविध सामनमा ध्यान गरोस्। बादल जम्मा हुँदा त्यो हिंकार हो, वर्षा हुँदा त्यो प्रस्ताव हो, पूर्वतिर बग्ने जल उद्गीत हो, पश्चिमतिर बग्ने जल प्रतिहार हो, समुद्र निधन हो। यो जानेर सम्पूर्ण जलका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्ति पानीमा मर्दैन, बरु ऊ जलले समृद्ध हुन्छ। पाँचौ खण्ड। मनुष्यले ऋतुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गरोस्। हिंकार वसन्त हो, प्रस्ताव ग्रीष्म अर्थात् जो आदिको कटनीको समय, उद्गीत वर्षा ऋतु, प्रतिहार शरद र निधन शिशिर हो। यो जानेर ऋतुहरूका रूपमा पञ्चविध सामनमा ध्यान गर्ने व्यक्तिका लागि ऋतुहरू अनुकूल हुन्छन्, अझ ऊ सधैँ उचित समयमा सफल हुन्छ। छैठौं खण्ड। मनुष्यले पशुहरूमा पञ्चविध सामानमा ध्यान गरोस्। हिंकार बाख्राहरू हुन्, प्रस्ताव भेडाहरू, उद्गीत गाईहरू, प्रतिहार घोडाहरू र निधन मनुष्य हो। यो जानेर पशुहरूका रूपमा पञ्चविध सामानमा ध्यान गर्ने व्यक्तिका लागि पशुहरू उपलब्ध हुन्छन्, अझ ऊ पशुहरूले समृद्ध हुन्छ। सातौं खण्ड। मनुष्यले महान भन्दा पनि महान पञ्चविद सामानलाई प्राण अर्थात् इन्द्रियहरूका रूपमा ध्यान गरोस्। हिंकार गन्ध अर्थात् नाक हो, प्रस्ताव वाणी अर्थात् जिब्रो, उद्गीत दृष्टि अर्थात् आँखा, प्रतिहार श्रवण अर्थात् कान र निधन मन हो। यी एक अर्का भन्दा क्रमशः महान छन्। यो जानेर महान भन्दा पनि महान पञ्चविध सामानलाई प्राण अर्थात् इन्द्रियहरूका रूपमा ध्यान गर्ने व्यक्तिले महान भन्दा पनि महान वस्तुहरू प्राप्त गर्छ, अझ उसले त्यस्ता लोकहरू जित्छ। आठौं खण्ड। अब सप्तविध सामानबारे। मनुष्यले वाणीमा सप्तविध सामानमा ध्यान गरोस्। वाणीमा आउने हुङ अक्षर हिंकार हो, प्र प्रस्ताव, आ आदि अर्थात् प्रथम ओम हो, उद उद्गीत, प्र प्रतिहार, उप उपद्रव र नि निधन हो। यो जानेर वाणीमा सप्तविध सामानमा ध्यान गर्ने व्यक्तिलाई वाणीले आफ्नै सार रूपी दूध प्रदान गर्छ। ऊ अन्नले समृद्ध र अन्न खान समर्थ हुन्छ।
4: The most powerful daily prayer for any time and before meditation, which is the order from God and Supreme Master Ching Hai, shares with us by His blessed grace.
5: We humbly worship, praise, thank, obey, and love God Almighty, the Most High, the Greatest, for world vegan, world peace, and our soul liberation. We thank, love, praise the only Son of God, who is the ultimate Master, for our salvation. We follow the teaching of all the saints and sages. We thank, love, and praise them who are the representatives of God for our spiritual elevation.